0: mi lavage eme mashuru beto ge terega eru ge eme mashuru ve gendia lem beto ge terega tera mera rishta he purana ya dil diya he jaan pi tuje denge mi fada kadita lavan nagaken mashuru ve gendia
1: dard maine kaisa le liya ho dard maine kaisa le liya
0: mi lavayaki varan hitama veri lavai namaves mi varang avas ridamma ka tayyar ko fawalave mi edwaswar ke hindi film to ke music kanga vara bodu badale kama ves pune vidane diya dil mi lava kiyafawani himesh reshamiya adi himani kapoor music hada fawaswani himesh reshamiya dem mi lava ke lemveriya ki samir mi geturun mi lava himene film ki dil diya he mi filmu می ہیمیش ریشمیا کے خاص صوفی روک سٹائل تیار کو فوالا وے فلم ور بڑا می لویا ادی می فلم کے اہن لو تا وس مقبول وے گین دیا
1: چین میرا لیڈیا لگتا
0: رہی ہے دہاس ہونا ہر کے فلم دل دیا ہے کی لیڈن عمران ہاشمیا گیتا بسر ادی اشمت پٹیل فن گین دیا فلم می فلم کے مهم بیتکون میتون چکرپتی کے اترون उदित कुआस्वामी वेस फेनिगेंदिया दिल दिया है कि तिनेसकन लोबीगे वाह के किया दे फिल्मे मि फिल्मुगे दिल दिया है लवा मकबूल वेगेन गोसफवायरो मि लवा आमुगे तेरेगा बड़ मकबूल कमें होदा फवनी देहाहुगे आहरतोगा एगोतुम दिल दिया है मि फिल्म रिलीज को फमिवनी देहास हवना हारो ए आइकीगा मि लवा आमुगे मेदुगा बड़ मकबूल कमें होदी